0: हिजोदेखि पूर्ण रूपमा अवरूद्ध भएको छ।
1: दुईजना महिलाहरूले आज सिंहदरबार स्थित गृह मन्त्रालयको गेट अगाडि घण्टी बजाउँदै सरकार विरूद्ध प्रदर्शन गरेका छन्। दुईजना महिला निहारिका राजपूत र विनु यादवले आज सड़कमै बसेर आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै सांकेतिक प्रदर्शन गरेका थिए। विगतमा कुमारी आमाका रूपमा परिचित निहारिका राजपूत र घरेलु हिंसा पीड़ित विनु यादव आफ्ना माग तथा समस्या सम्बन्धित निकाय समक्ष राख्ने उद्देश्यले आज त्यहाँ पुगेका थिए, तर प्रहरीले मन्त्रालय परिसरमा प्रवेश गर्न नदिएपछि उनीहरूले मूल गेटमै धरना दिएका हुन्। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
2: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
3: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
2: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डेशो खुशीको कनेक्शन
1: यो हो थाहासञ्चार नेटवर्क समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाण्डुबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
3: अब बाँकी समाचार। यस वर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मध्य प्रदेशमा करिब 58% खेती योग्य जमीनमा जग्गामा धान रोपाई भएको छ। मध्य प्रदेश कृषि विकास निर्देशनालय नक्टा भिज धनुषाका अनुसार असारसम्ममा मध्य प्रदेशमा कुल क्षेत्रफलको 57.93% हेक्टर क्षेत्रफलमा धान रोपाई भएको हो। त्यसमध्ये सबैभन्दा बढ़ी सिराहामा 80% क्षेत्रफलमा, सबैभन्दा कम महोत्तरीमा 39.59% क्षेत्रफलमा धान रोपाई भएको मध्य प्रदेश कृषि विकास निर्देशनालयका बागवानी विकास अधिकृत किरण विश्वकर्माले जानकारी दिनुभयो। जिल्लागत हिसाबले 70,68,000 हेक्टर जग्गा मध्ये 34 हेक्टर, सिराहामा 54,000 हेक्टर जग्गा मध्ये 43,200 हेक्टर धान रोपाई भएको अधिकृत विश्वकर्माले जानकारी दिनुभयो।
2: तुलसीपुर उपमहानगरपालिकाले हालसम्म 154 विभिन्न कानून निर्माण गरेको छ। विधान समितिका संयोजक भीमबहादुर कुवर योगीका अनुसार विक्रम सम्बत 2075 2083 असारसम्म एक कानून पारित भएका हुन्। नेपालको संविधानको धारा 226 र स्थानीय सरकार संचालन ऐन 2074 दिएको अधिकार प्रयोग गरी नगरको सेवा प्रवाहलाई व्यवस्थित, कानून सम्मत र विश्वसनीय बनाउन एक कानून निर्माण गरिएको संयोजक योगीले बताउनुभयो। उहाँका अनुसार 89 कार्यविधि रहेका छन् भने 41 ऐन र 5 नियमावली पारित गरिएका छन्। साथै उपमहानगरपालिकाले 9 मापदण्ड, 4 निर्देशिका र 3 कार्ययोजना र नीति रणनीति तथा योजना मार्गदर्शन 1-1 कानून निर्माण गरी कार्यान्वयन गरेको उहाँले जानकारी दिनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। इरानले जोर्डन स्थित अमेरिकी हवाई अड्डामा आक्रमण गरेको छ। अमेरिकी सेनाले इरानका विभिन्न प्रान्तमा गरेको हवाई हमलाको बदला स्वरूप इरानले अमेरिकी हवाई अड्डामा आक्रमण गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोर्प्सले जोर्डनको अल अजराकमा रहेको अमेरिकी सैन्य हवाई अड्डामा एकैसाथ ठूलो मिसाइल र ड्रोन आक्रमण गरेको दावी गरेको छ। आक्रमणबाट कम्तीमा 2 अमेरिकी लडाकू जेटहरू पूर्ण रूपमा ध्वस्त पारेको र धेरै अन्य विमानहरूलाई उल्लेखनीय क्षति पुर्याएको उसले भनेको छ। यता इरानमा बढ़दो तनाव

0: उच्च शिक्षा मन्त्रालयले चार दक्षिणी प्रान्त होर्मुजगान, बुस्तेहर, खुजेस्तान र सिस्तान बलुचिस्तानमा भोलि र पर्सी हुने कक्षा एघार र बाह्रको अन्तिम परीक्षा रद्द गर्ने घोषणा गरेको छ। तस्पिन समाचार एजेन्सीका अनुसार मन्त्रालयले देशको दक्षिणी क्षेत्रमा जारी अस्थिर अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको बताएको छ। अमेरिकाले इरानका विभिन्न स्थानमा हमला जारी राखेको छ।
1: अब खेल समाचार। ब्राजिलका महान फुटबल खेलाड़ी पेलेले लगाएको जर्सी 49 लाख अमेरिकी डलरमा बिक्री भएको छ। अमेरिकाको न्यूयोर्कमा आयोजित साथेबीको लिलामीमा 49 लाख अमेरिकी डलरमा फिफा विश्वकप 1958 फाइनलमा पेलेले लगाएको जर्सी बिक्री भएको हो। यो फुटबल इतिहासमा लिलामीमा बिक्री भएको दोस्रो सबैभन्दा महँगो जर्सी हो। यसअघि अर्जेन्टिनाका महान खेलाड़ी डिएगो म्याराडोनाले सन् 1986 विश्वकपमा इंग्ल्याण्ड विरूद्धको चर्चित ह्याण्ड अफ गड गोल गर्दा लगाएको जर्सी अहिलेसम्मकै सबैभन्दा महँगो मूल्यमा बिक्री भएको थियो। सन् 2022 $95 लाख म्याराडोनाको जर्सी लिलामी भएको थियो। पेलेको जर्सीका लागि पाँचजना भन्दा धेरै सहभागीबाट 10 बोल कबोल परेको थियो। यही जर्सी सन् 2004 भने 1,05,600 अमेरिकी डलरमा बिक्री भएको थियो। पेलेले 17 वर्षको उमेरमा सन् 1958 स्वीडेन विरूद्ध खेलेको विश्वकप फाइनलमा गोल गर्दै ब्राजिललाई पहिलो विश्वकप उपाधि दिलाएका थिए। दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: बागमती प्रदेशबाट एमाले बाहिरिँदै मुख्यमन्त्रीले नै बाध्य पारेको प्रष्टीकरण।
1: सरकारलाई मिटर ब्याज पीड़ितको 1 महिने अल्टिमेटम। निजगढ़मा रोकिएका पीड़ितहरू घर फर्किँदै।
0: बाढ़ी पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सड़क खण्ड अवरूद्ध। मध्येमा 58% धान रोपाई।
1: इरानद्वारा जोर्डन स्थित अमेरिकी हवाई अड्डामा आक्रमण। इरानमा अमेरिकी हमला बढ़ेपछि कक्षा 11 र 12 को परीक्षा रद्द।
0: र ब्राजिलका महान फुटबलर पेलेले लगाएको जर्सी 49 लाख अमेरिकी डलरमा बिक्री।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र तिनी बिदा हुन्छौ। नमस्कार।
2: साइलियामा प्रकाश राईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98560-33878, प्रशान्त नेउपाने 98460-26925। फोटो
4: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
4: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, जुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर। तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
5: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
4: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
6: संसार ढुङ्गा कटिङ उद्योग सुक्लागुण्डकी दुई काछे पानी तनहुँ प्रोप्राइटर रमेश भुजेल फोन 9850 32475 र 9801 32475।
7: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
8: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
7: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
9: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
7: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
10: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9850 66136 र 9151 66136।
11: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
11: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
13: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9850 63507, कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817।
15: सुन शुद्धताको प्रतीक, तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
16: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
15: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
17: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुनार,
6: मोबाइल 9508535537 र 9806615899।
18: फ्योइतोको थेदीमु रेडियो ढोरबाराही 103.8 MHz।
19: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
20: मात्र रेडियो ढोरबाराही 103.8 MHz हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनचाँदी पसल दुलेगौडा 4 भित्री बजार, मोबाइल 9508535537।
18: आकर्षक सुनचाँदीको गहना नारीको चाहना।

दर्शक नमस्ते, नमस्कार, स्वागत छ कार्यक्रम ओम प्रश्न आवसन लोकसचिवको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि आउँछ अर्को रमाइलो अनि सुमधुर सुमधुर भाकाहरू लिएर भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज जनतामनको आवाज साथै www.radiothorbarahi.com जानपी लगिन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ रहेर यहाँ हामीलाई सुन्न सक्नुहुनेछ। र यसैगरी यस कार्यक्रमलाई प्रायोजक गरिएको छ प्रश्न आभूषण सुनशान्ति पसलले। र यो पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। सुनशान्ति सम्बन्धी श्रोता साथीलाई केही थप सेवाहरू चाहिएमा, कारोबारहरू पनि गर्नु परेमा, त्यसपछि बाटो पनि हाले कारोबारहरू गर्न सक्नुहुनेछ भने हामी आउने गर्दछौ हप्ताको साथै दिन फरक बार फरक श्रृङ्खलाको साथमा कार्यक्रममा हरेक दिनहरूमा उपस्थित हुने गर्दछौ भने श्रोता साथी आजको श्रृङ्खलामा रहेर शनिबारको दिनमा रहेर हामीहरू पुरानो पुरानो भाकालाई कार्यक्रम स्थान दिनेछौ। र कार्यक्रमको पहिलो सांगीतिक कोशी स्वरूपीहरूको लागि एउटा निकै नै सुमधुर रमाइलो मिठो भाका राख्नतर्फतिर लागिरहेको छु। पके पनि यहाँले पहिला पनि सुनिराख्नु भएको छ होला भने गीतको बोल रहेको छ वनको काफल वनको चरीलाई सिकार्नु होला है त।

हजुर श्रोता साथी, वनको काफल वनको चरीलाई यो निगनेश मधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। राजु परियार अनि भीमा कुमारी दुराको आवाजमा सजिएको मिठो भाका रहेको थियो भने साथसाथै सृजना बिहारी थापाको पनि आवाजमा सजिएको मिठो भाका पुरानो भाका रहेको थियो र अबकै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ आजसँगै कहाँ हो कहाँ भोलि, जसमा आवाज रहेको छ बसन्त थापा र शर्मिला विश्वकर्माको भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, आजसँगै कहाँ हो कहाँ भोलि निकै नै सुमधुभागलाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण प्यारो प्यारो श्रोता साथीहरूले पनि कार्यक्रममा सुनिरहनु भएको छ होला भने श्रोता साथी, हामी आजको श्रृङ्खलामा रहेर शनिबारको दिनमा रहेर यसै गर्ने पुरानो पुरानो लोकभाकालाई कार्यक्रम स्थान दिइनेछौ। आज रहेको छ सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा बजाइने सुमधुर रमाइलो रमाइलो भाकालाई सुनेर पक्कै पनि साथ दिनुहुनेछ, मनोरञ्जन लिनुहुनेछ भने श्रोता साथी, अहिलेको लागि भने फुल्यो बामरी गीतको बोलाइ राखिरहेको छु, जसमा आवाज रहेको छ प्रीति आले मगर र कुमार पुनको भने स्वीकार्नुहोला यस्तो मधुर भाकालाई।

हजुर श्रोता साथी फुल्यो बामरी गीतको बोललाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण प्यारो श्रोता साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि यहाँहरूको लागि एउटा अर्को सुमधुर भाकालाई नै सुनाउनतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ भरिया दाइले बिसाउने भारी विष्णु खत्री अनि बिमा कुमारी दुराको आवाजमा सजिएको सुमधुर भाका रहेको छ स्वीकार्नु होला है त।

हजुर श्रोता साथी, भरिया दाईले बिसाउने भारी गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा लालुपाते नुङ्गियो भुइँतिर गीतको बोललाई राखिरहेको छु। सुषमा आवाज रहेको छ विष्णु माझी अनि राजु परियारको पनि स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, निकै नै सुमधुर भाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। पक्कै पनि सम्पूर्ण श्रोता साथीहरूले स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा अर्को मिठो भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु र त्यसै गरी गीतको बोल रहेको छ हाँस खेल गर्दै, जसमा आवाज रहेको छ शम्भु राई र देशु सुहाङको भने स्वीकार्नु होला है त।

हजुर श्रोता साथीहरू, निकै नै सुमधुर भाकाला पनि कार्यक्रममा स्थान दिइसकेको छु र पके पनि हाम्रो सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला भने श्रोता साथी अहिलेको लागि पनि हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ भने जाँदा जाँदै कार्यक्रममा चरी भए आउँथे उडेर गीतको बोला राखिरहेको छु। यो सुमधुर भाकाला राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ माझबाट विदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार, हैता।